0: extended condolences over the tragic accident at a firecracker factory in Ahmedabad. In a social media post, Mr. Shah said every possible medical facility is being provided to the injured. In Andhra Pradesh, five fishermen lost their lives after drowning in the Godavari River near Golagudam village of Polavaram district today. The victims had gone to the river for fishing when they were reportedly swept away by the strong current. An investigation has been launched to ascertain the circumstances. Chief Minister N. Chandrababu Naidu expressed profound grief over the incident and conveyed his condolences to the bereaved families. In West Bengal, Union Home and Cooperation Minister Amit Shah held several meetings at Uttarkonna in Siliguri today. More from our correspondent.
1: Union Home Minister Amit Shah today chaired meetings on the implementation of new criminal laws and on birth and death registration at Uttarkonna in Siliguri. Discussions were held on number of issues including the border security, law and order situation along with the security of Chicken Neck. In addition to the Chief Minister of West Bengal Shubhendu Adhikari, superintendents of police, district magistrates of North Bengal and senior BSF officials attended the meetings. Earlier, he took part in the Prohori Shammelon at the Juma Gach BSF camp near Siliguri, where he interacted with BSF personnel and took stock of border security scenarios in North Bengal. Mr. Shah planted trees and laid foundation stone for number of projects. Kollan Laha reporting from Kolkata for Akashvani News.
0: This is Akashvani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Welcome back, here with us on the news at 9. India's first privately developed orbital rocket Vikram 1 under Mission Agman has successfully reached orbit after completing its final burn and injecting payloads into a 450-kilometer orbit. The liftoff took place at 12.05 p.m. from the Satish Dhawan Space Center at Sriharikota in Andhra Pradesh. Our correspondent reports that the milestone makes India the third country in the world to achieve private orbital launch capability. Developed under Mission Agman, the rocket is intended to provide cost-effective and flexible launch services for small satellites. Prime Minister Narendra Modi congratulated the Skyroot Aerospace team over a telephone call. Mr. Modi said the successful launch of Vikram 1 under Mission Agman is a major milestone in India's journey towards self-reliance in the space sector. Union Science and Technology Minister Dr. Jitendra Singh also congratulated Team Skyroot on the successful launch of Vikram 1. The United States and Iran exchanged fresh strikes today as fighting over the Strait of Hormuz intensified. The heaviest damage was reported in Kuwait, where Iranian strikes hit a water desalination plant and an oil facility, injuring several people and disrupting power generation. It was the second attack on a desalination plant in 2 days, raising concerns in a country that relies on desalination for about 90% of its drinking water. Kuwait Ministry of Foreign Affairs condemned the attacks, calling it a heinous Iranian aggression targeting critical civilian infrastructure, and accused Iran of violating the international law. On the other hand, the U.S. Central Command said its latest strikes targeted Iranian surveillance sites, military logistics infrastructure, underground weapon storage, and maritime capabilities this morning. Iranian authorities said at least 50 people have been killed and more than 500 injured in U.S. strikes in the past 3 weeks, including 8 killed in a strike on a bridge yesterday. The conflict has increasingly centered on the Strait of Hormuz following the collapse of an interim ceasefire. The Indian Olympic Association, IOA, today announced that Olympic medalists Mirabai Chanu and Lovlina Borgohain will serve as India's flag and baton bearers at the opening ceremony of the Commonwealth Games in Glasgow. The opening ceremony of the scaled-down multi-sport event will be held on July 23rd at the OVO Hydro Arena. In a press release, IOA President P.T. Usha said the honour recognises their outstanding contribution to Indian sport and wished the entire contingent success at the Games. Mirabai has been India's leading weightlifter for close to a decade. She won the silver medal in the women's 49-kilogram category at the Tokyo Olympics in 2021 and followed it with gold at the 2022 Commonwealth Games in Birmingham. Lovlina Borgohain secured a bronze medal at the Tokyo Olympics and went on to win gold at the 2023 World Boxing Championships. In FIFA World Cup, European rivals France and England will lock horns in the third-place playoff match at the Miami Stadium tonight. The match is scheduled to begin at 2:30 a.m. Indian Standard Time. Argentina and Spain will face each other in the finals of FIFA World Cup at the New York, New Jersey Stadium tomorrow night. In badminton, Indian shuttler and two-time Olympic medalist P.V. Sindhu has reached the women's singles final at the Japan Open in Tokyo today. She entered the final after her opponent and world number 4 Chen Yufei of China retired during the second game of the match. The Indian Meteorological Department, IMD, has issued a red colour warning for very heavy rainfall with isolated extremely heavy rainfall over sub-Himalayan West Bengal, Sikkim and Uttarakhand tomorrow. Heavy rainfall is also expected over Delhi, Haryana, Chandigarh, Punjab, Bihar, Chhattisgarh, Himachal Pradesh, Uttar Pradesh, Karnataka, Madhya Pradesh, Jammu Kashmir, Jharkhand, Kerala, Mahe, Odisha and parts of northeast India during the next 2 days. And now before we end the bulletin, the headlines once again. 72nd National Film Awards announced. Yami Gautam wins Best Actress Award for Article 370. Mammootty for Brahma Yugam and Karthik Aryan for Chandu Champion share Best Actor Award. 20 rebel TMC MPs who joined National Citizens Party of India get Lok Sabha Speaker's approval for separate seating in the House. Massive fire at a firecracker factory in Ahmedabad claims 5 lives. Prime Minister Narendra Modi expresses grief. US-Iran fighting over Strait of Hormuz escalates with attacks on key infrastructure and military targets. Olympic medalists Mirabai Chanu and Lovlina Borgohain to be India's flag and baton bearers at opening ceremony of Commonwealth Games in Glasgow. That is all in the news at 9. Good night.
2: Adab, ye Akashvani hai. Khabron ke saath main Shagufta Yasmin. بہترویں قومی فلم ایوارڈز کا اعلان کر دیا گیا ہے. فلم آرٹیکل 370 کے لیے یامی گوتم کو بہترین اداکارہ کا ایوارڈ دیا جائے گا. برہما یوگم کے لیے مموتی اور چندو چیمپئن کے لیے کارتک آرین کو مشترکہ طور پر بہترین اداکار کا ایوارڈ دیے جانے کا اعلان کیا گیا ہے. ترنمول کانگریس کے جو 20 ارکان پارلیمنٹ نیشنل سٹیزن پارٹی آف انڈیا میں شامل ہوئے تھے انہیں لوک سبھا میں علیحدہ گروپ کے طور پر بیٹھنے کے لیے اسپیکر کی منظوری مل گئی ہے. احمد آباد میں آتش بازی کا سامان تیار کرنے والی فیکٹری میں زبردست آگ لگنے سے 5 افراد کی موت ہو گئی. وزیراعظم نریندر مودی نے اس واقعے پر دکھ کا اظہار کیا ہے. آبنائی ہرمز کے معاملے پر امریکہ اور ایران کے درمیان لڑائی میں تیزی آ گئی ہے. اہم بنیادی ڈھانچے اور فوجی ٹھکانوں پر حملے کیے گئے ہیں. اولمپک کھیلوں میں تمغے جیتنے والی میرا بائی چانو اور لولینا بورگوہین گلاسگو میں ہونے والے دولت مشترکہ کھیلوں کی افتتاحی تقریب میں بھارت کی پرچم بردار کھلاڑی ہوں گی. اور فیفا ورلڈ کپ میں تیسرے مقام کے لیے آج رات میامی اسٹیڈیم میں فرانس کا سامنا انگلینڈ سے ہوگا. اب خبریں تفصیل سے. ہندی فلم آرٹیکل 370 کو 72nd قومی فلم ایوارڈز میں بہترین فلم کا ایوارڈ ملا ہے. آج شام نئی دلی میں قومی فلم ایوارڈز کا اعلان کرتے ہوئے فیچر فلم زمرے کی جیوری کے چیئرمین جیراج نے کہا کہ مموتی اور کارتک آرین کو ان کی فلموں برہما یوگم اور چندو چیمپئن کے لیے بہترین اداکار کے زمرے میں قومی فلم ایوارڈ ملا ہے. انہوں نے کہا کہ فلم 370 میں ان کی اداکاری کے لیے یامی گوتم کو بہترین اداکارہ کا ایوارڈ دیا جائے گا. غیر فیچر فلم کے جیوری کے چیئرمین اسیم کمار سنہا نے کہا کہ سمیرا روئے کی ہدایت کاری میں بھنگار کو بہترین غیر فیچر فلم کا ایوارڈ ملا ہے. بہترین مختصر فلم مراٹھی میں ہم سفر رہی. انہوں نے کہا کہ بہترین ہدایت کاری کا ایوارڈ اسٹیچو آف یونٹی ایکتا کا پرتیک کے لیے آنند ایل رائے کو دیا جائے گا. بہترین فلم کرٹک ایوارڈ سنجیو شریواستو کو دیا جائے گا. سینما میں بہترین تحریر کے لیے کے پردیپ کمار شیٹی کو ان کی کنڑ کتاب کے لیے ایوارڈ دیا جائے گا. پیش ہے ایک رپورٹ.
3: راج کمار پیریا سامی کو تمل فلم امرن کے لیے بہترین ہدایت کاری کا ایوارڈ دیا جائے گا. سنجے مشرا کو سپورٹنگ رول کے لیے بہترین اداکار کا ایوارڈ ملے گا. شاشوت سچ دیو اور جی وی پرکاش کمار کو بہترین موسیقار کا ایوارڈ ملے گا. تیلگو فلم چنا کتھا کادو کو بہترین بچوں کی فلم کا ایوارڈ دینے کا اعلان کیا گیا ہے. مجموعی طور پر تفریح فراہم کرنے کے لیے کالکی 2898 اے ڈی کو بہترین فیچر فلم قرار دیا گیا ہے. دلی سے دیپیندر کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
2: لوک سبھا کے اسپیکر اوم برلا نے ٹی ایم سی کے ان 20 باقی ارکان پارلیمنٹ کے لیے ایوان میں علیحدہ سے بیٹھنے کو منظوری دے دی ہے جو نیشنل سٹیزن پارٹی آف انڈیا این سی پی آئی میں شامل ہوئے تھے. جناب برلا نے شیو سینا یو بی ٹی کے 6 ارکان پارلیمنٹ کے مہاراشٹر کے نائب وزیر اعلی ایک ناتھ شندے کی قیادت والی شیو سینا میں ضم کیے جانے کو بھی منظوری دے دی ہے. 6 ارکان پارلیمنٹ کے شامل ہونے کے بعد پارلیمنٹ کے ایوان زیریں میں شیو سینا کے ارکان کی تعداد 7 سے بڑھ کر 13 ہو گئی ہے. سرکار نے پارلیمنٹ کے مانسون اجلاس سے قبل کل سبھی پارٹیوں کی میٹنگ طلب کی ہے. یہ اجلاس پیر سے شروع ہو رہا ہے. کل کی میٹنگ کے دوران سرکار دونوں ایوانوں کا کام کاج خوش اسلوبی کے ساتھ چلانے کے لیے سبھی سیاسی پارٹیوں سے تعاون کی اپیل کرے گی. پارلیمنٹ کا مانسون اجلاس اگلے مہینے کی 13 تاریخ تک جاری رہے گا. مشن آگمن کے تحت بھارت کا پہلا نجی طور پر تیار کردہ مدار میں جانے والا راکٹ وکرم 1 انجن کا آخری مرحلہ مکمل کرنے کے بعد اور 450 کلومیٹر بلند مدار میں پے لوڈ کامیابی سے پہنچانے کے بعد کامیابی کے ساتھ مدار میں داخل ہو گیا ہے. اس راکٹ کو آندھرا پردیش کے سری ہری کوٹا میں واقع ستیش دھون خلائی مرکز سے آج 12:05 پر خلا میں بھیجا گیا. اس کامیابی کے ساتھ بھارت نجی شعبے کے ذریعے مدار میں راکٹ لانچ کرنے کی صلاحیت حاصل کرنے والا دنیا کا تیسرا ملک بن گیا ہے. وزیر اعظم نریندر مودی نے اس کامیابی پر اسکائی روٹ ایرو اسپیس کو مبارکباد دی. انہوں نے فون پر اسکائی روٹ کی ٹیم سے بات کی اور اس تاریخی خلائی کامیابی کو سراہا. سائنس اور ٹیکنالوجی کے مرکزی وزیر ڈاکٹر جتندر سنگھ نے بھی اس کامیابی پر ٹیم کو مبارکباد دی ہے. گجرات کے شہر احمد آباد میں رامول گٹراڈ روڈ پر آتش بازی کا سامان تیار کرنے اور اسے پروسیس کرنے کے یونٹ میں زبردست آگ لگنے سے 5 افراد کی موت ہو گئی جبکہ کئی لوگ زخمی ہوئے ہیں. صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی نے آگ لگنے کے اس واقعے میں لوگوں کی اموات پر گہرے رنج و غم کا اظہار کیا ہے اور زخمیوں کی جلد صحت یابی کے لیے دعا کی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ مقامی انتظامیہ متاثرہ کارکنوں کو ہر ممکن امداد فراہم کر رہی ہے. جناب مودی نے مرنے والوں کے لواحقین کے لیے وزیر اعظم کے قومی امدادی فنڈ سے 2-2 لاکھ روپے کی امداد کا اعلان کیا ہے جبکہ زخمیوں کو 50-50 ہزار روپے دیے جائیں گے. مرکزی وزیر داخلہ امت شاہ نے بھی احمد آباد میں آتش بازی کا سامان تیار کرنے والی فیکٹری کے المناک واقعے پر تعزیت کا اظہار کیا ہے. ایک سوشل میڈیا پوسٹ پر جناب امت شاہ نے کہا کہ زخمیوں کو ہر ممکن طبی سہولت فراہم کی جا رہی ہے. مزید تفصیل ہماری نامہ نگار سے.
4: आतिशबाजी का सामान तैयार करने वाली फैक्ट्री में जबरदस्त आग लगने के अलमनाक वाकये के तनाजुर में तेजी के साथ कार्रवाई करने वाली फोर्स के अहलकार फौरी तौर पर वहां पहुंच गए और आग के शोलों में घिरे हुए मकाम पर फंसे हुए और जख्मी होने वाले कारकुनों को बचाकर बाहर निकाला। हलाक होने वाले कारकुनों की लाशें भी बरामद कर ली गई हैं। जख्मियों को इलाज के लिए नजदीक के अस्पतालों में दाखिल करा दिया गया है। अहमदाबाद के फायर ब्रिगेड के अमले ने आग पर काबू पा लिया है। म्यूनिसिपल कमिश्नर और मेयर समेत आला ओहदेदारों ने सूरत हाल का जायजा लेने के लिए उस मकाम का दौरा किया। रियासत के वजीर आला भूपेंद्र पटेल ने ताजियत का इजहार करते हुए मरने वालों के लवाहिकीन के लिए 4-4 लाख रुपए की इमदाद का ऐलान किया है, जबकि जख्मियों को 50-50 हजार रुपए दिए जाएंगे। पुलिस की इब्तदाई छानबीन से मालूम हुआ है कि आतिशबाजी का सामान तैयार करने वाली ये फैक्ट्री गैर कानूनी तौर पर चल रही थी। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शोएबा।
2: आंध्र प्रदेश में पोलावरम जिले के गोला गुडयम गांव के नजदीक 5 माहीगीरों के गोदावरी दरिया में डूबने से मौत हो गई। मालूम हुआ है कि ये माहीगीर मछलियां पकड़ने के लिए दरिया में गए थे कि पानी के तेज बहाव में बह गए। 5 माहीगीरों की लाशें दरिया से बाहर निकाल ली गई हैं। हुक्काम ने बताया कि ये सभी एक ही गांव के रहने वाले थे और इनमें से 3 खवातीन थीं। इस वाकये की वजूहात का पता लगाने के लिए तहकीकात शुरू की गई है। रियासत के वजीर आला एन चंद्रबाबू नायडू ने इस वाकये पर दुख का इजहार किया है और सोगवार कुनबों से ताजियत जाहिर की है। रेलवे के वजीर अश्विनी वैष्णव ने आज वर्चुअल वसीले से रामनगर देहरादून एक्सप्रेस को झंडी दिखाकर रवाना किया, जो रामनगर को देहरादून से मरबूत करने वाली पहली बराह रास्त एक्सप्रेस ट्रेन है। इस नई ट्रेन की शुरुआत से उत्तराखंड के कुमाऊं और गढ़वाल खित्तों के दरमियान रेल कनेक्टिविटी को मजबूत करने की खातिर आवाम की देरीना मांग पूरी हो गई है। लोगों से खिताब करते हुए जनाब वैष्णव ने कहा कि रामनगर देहरादून एक्सप्रेस दोनों खित्तों के दरमियान रेल कनेक्टिविटी को मुस्तहकम करेगी।
5: कुमाऊं और गढ़वाल उत्तराखंड के 2 बहुत ही मजबूत पोल्स हैं। इन दोनों पिलर्स को जोड़ने वाली ये आज की गाड़ी है जो कुमाऊं और गढ़वाल को जोड़ेगी। इसका ये एक नया सेतु बनेगी कुमाऊं और गढ़वाल के बीच में, और इसके लिए प्रयास लगातार होता रहा है। और आज इन प्रयासों का एक जो फल निकला है वो ये है कि आज कम से कम हफ्ते में 2 दिन ये गाड़ी स्टार्ट हो पा रही है। बहुत अच्छी बात है। कुमाऊं के लोग आराम से गढ़वाल जा पाएंगे, देहरादून कैपिटल तक जा पाएंगे और कई तरह के जो काम राजधानी में ही होते हैं वो सब यहाँ पर कर पाएंगे।
2: शिमाली रेलवे ने जम्मू डिवीजन में कठुआ रेलवे स्टेशन का नाम शहीद कैप्टन सुनील कुमार चौधरी कठुआ रेलवे स्टेशन बाजाब्ता तौर पर रखने का ऐलान किया है। इसका इतलाक फौरी तौर पर होगा। आकाशवाणी जम्मू के नामा निगार ने बताया कि इस सिलसिले में जारी किए गए सर्कुलर में कहा गया है कि मस्कूरा स्टेशन का नया अल्फा कोड MSKT होगा, जो पहले के कोड KTHU की जगह लेगा। दीगर कोई तब्दीली नहीं की गई है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मरकजी वजीर दाखिला अमित शाह ने आज मगरबी बंगाल में सिलीगुड़ी में जुमा गाज के मकाम पर सरहदी हिफाजती फोर्स BSF कैंप का दौरा किया और BSF के अहलकारों के साथ गुफ्तगू की। जनाब अमित शाह ने पौधे भी लगाए और प्रहारी सम्मेलन में शिरकत की। सरहदी इलाकों को मुस्तहकम करने, पैदाइश और मौत के रजिस्ट्रेशन, नीज अमन कानून की सूरत हाल पर तबादला ख्याल किया गया। वजीर अजम नरेंद्र मोदी ने आज साबिक वजीर अजम HD देवेगौड़ा की अहलिया चेनम्मा के इंतकाल पर दुख का इजहार किया है। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने कहा कि चेनम्मा को उनकी इंकसारी और माशरे की खिदमत के उनके जज्बे के लिए याद किया जाएगा। वजीर अजम ने मजीद कहा कि दुख की इस घड़ी में वो जनाब देवेगौड़ा और उनके पूरे कुनबे के साथ हैं। वजीर दिफा राजनाथ सिंह ने भी ताजियत का इजहार करते हुए कहा कि चेनम्मा अपने कुनबे के लिए मजबूती, वक़ार और पुख्ता अजम की अलामत थी। अमले अवामी शिकायत और पेंशन के महकमे के वजीर ममलिकत डॉक्टर जितेंद्र सिंह ने कहा है कि शिकायत के इजाले के तहत शिकायतों को निपटाने से आगे कार्रवाई की जानी चाहिए और पेंशन याफ्ता अफराद की तशवीश और उनकी उमंगों पर तवज्जो मरकूज की जानी चाहिए। डॉक्टर सिंह ने कहा कि पेंशन से मुतालिक तनाजियात इंतजामी तरीके से हल किए जाने चाहिए ताकि पेंशन याफ्ता अफराद को अदालतों से रुजू करने पर मजबूर न होना पड़े। उन्होंने ये बात आज नई दिल्ली में पेंशन मुकदमात के बारे में दूसरी कौमी वर्कशॉप से खिताब करते हुए कही। ایران کے قانونی امور اور بین الاقوامی امور کے نائب وزیر خارجہ کاظم غریب آبادی نے امریکہ پر سمجھوتے کی خلاف ورزی کا الزام عائد کرتے ہوئے اعلان کیا ہے کہ ایران نے امریکہ کے ساتھ حال ہی میں دستخط کیے گئے اسلام آباد مفاہمت نامے کے تحت اپنے وعدوں اور عہد کو معطل کر دیا ہے۔ ایران کے میڈیا کے مطابق جناب غریب آبادی نے کہا کہ طرفین مذاکرات کر رہے تھے لیکن امریکہ نے بقول ان کے جارحانہ کارروائی کر کے مفاہمت نامے کے تحت اپنی ذمہ داریوں کی مبینہ خلاف ورزی کی ہے۔ امریکہ اور ایران نے آج بھی ایک دوسرے پر حملے کیے، آبنائے ہرمز کے معاملے پر لڑائی میں شدت آ گئی ہے۔